0: की गनेरेस मतलब गचू का गन यारे हाउस हॉल पो ठीक चो जेरे मीना और अधी फिला गन यारा ज्यादा मतलब अति लोकल होने का गन यारेस ज्यादा ध्यान ताचा बाहरी चीज सुनना अवॉइड बस से
1: बख्शीश यारेस मनार दे मोमोस की नीचाना यारेस नति प्रोग्राम ही लजुक पे केरेस नति अचनमोन ला यारी गचु फ्रेंच क्लब चुके देरेस
0: याचनमोला ने फ्रेंड पुदियाविन की गाना यारेस गाना यारी नंगपो गचुका शुलचिन जरखान पो गाना यारा तक्सपा यो मरगोशिन गाना यारेस गते नंगपो गते देने हिसाब का शुलचा ना की ऐसा किस चीबें दो ऐसा गचु को डुलें दो दुल मिलता चा गाना यारी ना पे जितना गाना यारी ना पे यो ता गाना यारेस उतना गाना यारेस इस्तेमाल बस से ध्यान गाना यारेस यानी शुलचा गाना यारेस ज्यादा गति दक्सा मॉडर्न है मॉडर्नी दक्सा से गति अचनमो सगस मतलब ज्यादा गेस ना वदुन अदुन सख यानी अदुन ज्यादा गन यारे जन पु यानी बाहर जन यूज बेता जितना हो सके गन यारे सकिया तिका ना थपखानी गन यारे जन उन स्कोलचा अदुन वदुन गन यारे स्कोलचा सी फिला वदुन गन यारे मतलब थपो मतलब ज्यादा बचत बे फिला जेरिन बचत बे फिला गन यारे मतलब गति लोकल थप यूज बना गन यारे फिला मन रियल बाछू
1: سجی بخشی زرنگا کشبانی سٹوڈیو اس کیت پیرا جو سری مزری السلام علیکم
0: وعلیکم رحمۃ اللہ
1: در سوک پارٹی سنگن نو تنیس فاطمہ کنا بو دین سی ہچن مونی کورتنس بو تھماتون نن می توک نیا یان تان بو توک توک دیمن پونگا اجازت سز دے بو ز جو خدا نرسخ مانی فقریم